मूल करुछौं ओडिया सिनेमा गीतर कार्यक्रम पहिला सुनमा सिनेमा आकाशे कि रंग लागिलार ए गीत गाइछन् उदित नारायण आउ निवेदिता गीत लेखिछन् अरुण मन्त्री सङ्गीतले सजिछन् विकास दास।